0: کمرشل بریک بعد ایک دفعہ بیہر پروگرام میں اواں سبنی سجلن کے بھلی کار چوں تھا پروگرام صحت جی گال جی مہراپور ایف ایم 94 تا لائیو پیش کیا پی وے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اساں جی اسٹوڈیو میں موجود ہیں جکی صحت بابت جان دے رہے ہیں تو اساں جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851 ایک کالر لائن تے موجود ہے پروگرام میں کال جی طرف ویندی دسوں کتھاں جو کالر ہوندو السلام علیکم
1: وعلیکم السلام فیصل صاحب تے ٹھیک ہے
0: شکر الحمدللہ خیر صاحب جو گلائے مجا سائیں
1: مجا سنا یاسین مستی جو گلا ڈاکٹر صاحب جو دوا وٹھیا جی کرو نہ مجا
0: ہاں جی جی بدھایو دوا وٹھیا ڈاکٹر صاحب کا ہاں توڑ کی طبیعت
1: شکر ڈاکٹر صاحب
0: ڈاکٹر صاحب ڈیکھارے تو من ہاں طبیعت میں فرق پی طبیعت میں رزلٹ ملو ہے نا ڈاکٹر صاحب کے
2: اچھی ویندا ہیں ظاہر کافی ٹائم کا وی سو جن مرض میں ہوں ہے ظاہر جدہ ان کے دوا ڈنی ویندی ہے پہا ان کا اگے وہ کافی تکلیف میں یا کافی مرض میں ہوں تو جدہ ان کے دوا ملتی ہے تو آہستہ آہستہ دوا پانی جی دوست بدھا تو آہستہ آہستہ کافی فرق پیج ہے بقایا
0: ملو پر چون جو مقصود ایکڑو سیرپ کو اد گلاس میں پو یا ہن ودھیک استعمال کیا
2: جی جی ایکچولی اسا تے کافی پیشنٹ کے جو اسو صحیح نمونے سے لکھی بھی ڈیندا ہوں سمجھیندا بھائی پر بس پو یہ ہوندا ہے کو پیشنٹ کو دوست صحیح نہ سمجھندو ہے سو ان دی دوا جکدے پوری تھی وئی ہے ائی جکدے تھوڑی ہے تو ما ان کے یہ مشورہ دینس تا روبرو ودی کے دکھارے ونجے تو وہ بہتر
0: بس ادے جی ہکڑی جو سیرپ چے پی مونجی کھٹی ہوئی ہے باقی جو اسو بھی دوا پوری اسو من وہ ہلے تھی پئی سو ہن ایک ہی تاریخ کو
2: جی جی
0: پروگرام ہے صحت کی گال چی مہراپور ایف ایم 94 جو آواز سوان جو سماعتن تے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود ہیں تمام بہترین ڈاکٹر صاحب بڑی خوشی تھی ہے جی مستوئی صاحب کنڈیارے کا آیو ائی ان کے دوا ہکڑی لگی دسو من ہکڑو ہفتہ تھیو ان کے دوا ورتے کے ائی ہفتے میں ہی ان کے ایکڑو رزلٹ ملیو
2: جی سے بالکل تمام
0: کھپی ونجانا ایکڑی الگ گال ہے
2: وہ الگ گال ہے
0: صرف کھپی ہوا
2: جی جی
0: بھائی جو کھپی ہوا جے کی میں ٹریٹمنٹ 3 مہینہ ہلن یا 4 مہینہ ہلن یا بکول ڈاکٹر جے
2: تو جو
0: مکھ دی خبر نہ دے کیڑو مرض ہو یا کی
2: جی جی
0: سائیں خبر ہوندی ودی سائیں کی خبر
2: کافی سارا پیشنٹ جی اج بھی ایک دوست ہے تو وہ یہ بدھائیندا ہیں جڑے او اساں دے اوے دوست ایک تے ایف ایم بدھی نہ ہیں بیا اوے پیشنٹ ایندا ہیں جن کے فرق پندو ہے تو ہو ہن کے موکڑی نہ ہیں تو فلاں ہیں ڈاکٹر ہے اواں اتے ونجو تو ہو دوست بھی بدھائیندا تے ایکڑو دوست جکو اساں جو عزیز تواں وٹ آیو اگ میں گالا ہے نہ پے سکے ان کے گلے جو پرابلم ہوئیو ان کے اواں دوا دنی ہن ہو بالکل گلائیندا ہے
0: مستوی صاحب کے بھی ایکڑی دوا لگی ہے الحمدللہ منا یہ خوشی جڑی گئی
2: ہے یہ خوشی جڑی گال ہے
0: باقی ایکڑو سیرپ کھپی جو ٹھیک ہے کوئی مسئلہ کو نہیں جے استعمال صحیح نہ بھی تھیو ہے گھنو مانو استعمال کریو
2: جی جی
0: کرے ان کنٹینیو کر سکے تو ادھے کے چوندا سی وری دکھارے ونجے ودی بہتر تھیندو ایک بیو کالر لائن تے موجود ہے 0301-2196-851 السلام علیکم
3: وعلیکم السلام سائیں خیر ہے
0: شکر الحمدللہ خیر صاحب جو گلا ہے منجا سائیں
3: میں بدر جتوی کا ممتاز علی تو گلا ہے
0: ارے صدکے ونجا ممتاز علی صاحب خوش ہیں چا تھیو
3: چھوکرے کنے میں سور نہ تو
0: کنے میں سور نہ تو جڑے چھوکرے گھنی عمر تھا
3: 21 سال
0: اکی سال کو مسئلہ ہی نہ ہے سبحان یا چے ڈاکٹر صاحب کے روبرو دکھارے ونے ڈاکٹر صاحب علاج کندو انشاءاللہ باقی تکلیف چھڑے ونس باقی ایکڑو کم کجا ان میں کا بھی کن میں کاٹھی یا پچکاری وغیرہ یا نہ نہ جاس میں بدیرو کیڑو پرے آ سائیں میں بدیرو جتو ہی میرا پر گڈیو پیو آ میں بدیرو چودگی ہوجے تنجو میں بدیرو ہوجے تنجا یہ واری والا گوٹ ہوجے یہ سب یہ سیلن جا گوٹ ہوجن تنجے کمال دیری والا سب ڈاکٹر وٹ مریض ویٹھائن دیا یو کو پرے شاباش تے شاباش تے کیرا ہی بان
3: ہاں
0: ममताज अली ममड़ साहब महाराज छजे ई बस आणे यो तुंजा ये इस्माणी फकीर जेके बंद ते वेठा आहिनि इहे ई सभु डॉक्टर वटि इलाज करण लाइ अचनि तुंहिंजा सरगाणी इलाज इहे जेके वारियार घोटु परियल वारो इहे सभु इहे कमाल दरिया सभु डॉक्टर वटि था अचनि इहे सियाल डॉक्टर साहिब वटि था अचनि कहिड़ा नाला खणी कहिड़ा नाला खणा केॾा कालर हूंदा आहिनि ॾिसी इहे सभु इहे दवाऊं डॉक्टर साहिब खां था वठनि पिया
2: अंदर इन्फेक्शन करे छॾंदा आहिनि ऐं इवन पर्दो बि जेको आहे सो फाड़े छॾंदा आहिनि सो उहो ग़लति अमल आहे इन जे करे जेको आहे सो अहिड़े क़िस्म जी का बि उनखे हरकत न करणु घुरिजे ऐं जॾहिं बि कंहिंखे तकलीफ़ थिए त वेझो जेको डॉक्टर हुजे ॾेखारींदो ऐं हिकिड़ो ॿियो अमल इहो हूंदो आहे जिन महिल बि वेझनि त कन में कप विझी ऐं पोइ जेको आहे सो विझणु घुरिजे के अहिड़ियूं ॻाल्हियूं हूंदियूं आहिनि जिन जा जेको आहे सो असां ॾस बि ॾींदा आहियूं लेकिन हीउ नाज़ुक ऐं हसास मसइलो आहे इन जे लाइ बहितर इहो आहे त उन्हनि खे रूबरू ॾेखारे ऐं पोइ जेको आहे सो दवा वठि वॾी महिरबानी
0: प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मरूफ़ डॉक्टर आहे मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जेके सिहत बाबति ॼाण ॾेई रहिया आहिनि 0301 9196 851 असांजो लाइव कॉल जो नंबर होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन गुर्दे पिते मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो कहिड़ो बि अव्हांखे पुराणो संदनि जो सूरु आहे जोड़नि जो सूरु आहे बिल्कुलु उनजो यकीन इलाज मौजूदु आहे काल जी तरफ़ वेंदासीं कॉलर लाइन ते मौजूदु आहे अस्सलाम वालेकुम रहमतुल्ला आमर साहब खे भलीकार चऊं था ख़ुशि आहियो मुंहिंजा साईं शुक्र आहे अलहमदुल्ला छा पुछण चाहींदो असांजो रहमतुल्ला आमर साहब डॉक्टर साहब खां जी मुंहिंजा साईं जी जी
4: डॉक्टर साहब खां दवा वठी आया 15 ॾींहं दवा मूंखे ॾिनी
0: हा
4: तव्हां यकीन न कंदव त मां भॼी भॼी भॼी पर तव्हां कहिड़ा चवां साईं हीउ डॉक्टर हू डॉक्टर नेठी असां हितां दवा वठी 15 ॾींहं तव्हां यकीन कराईंदी त ॼण मूं को मूंखे चेल में सूरु हुयो ई कोन
0: अच्छा माशाल्लाह माशाल्लाह
4: हिकिड़ो सूरु हूंदो आहे त थियो ई ॼण का शइ न कुझु 15 ॾींहं में ईअं अलाह जे फज़ल सां मूंखे सूरु छॾियो
0: अलाह ताला जे तरफ़ां ॾिसो न कंहिं बि डॉक्टर जे हथां हिकिड़ी शिफ़ा थियणी हूंदी आहे त ईअं ई हिकिड़ी शिफ़ा थिए तव्हां ॿी जॻह ते पाण ॿुधायो था त भॼी भॼी बीठा हो तव्हां डॉक्टर साहिब खां दवा वठी वियो 15 ॾींहंनि में तव्हांखे हिकिड़ो रिज़ल्ट मिली वियो वरी तव्हांखे सूरु न पियो आहे माना अच्छा
4: केॾो सूरु माना मां केर सिटी न पियो करे सघां पर 15 ॾींहं अलाह जे फज़ल सां करम थी वियो
0: हाणे तव्हां ॿियनि दोस्तनि खे कहिड़ो मैसेज ॾींदो ख़ुदा खे हाज़ुर नाज़ुर थीजो न को ऐं तव्हांखे सुञाणंदो न को डॉक्टर खे साहब सुञाणंदो हुजे या कीअं तव्हां ॾिसो पाण हिकिड़ो प्रोग्राम में कॉल कई आहे त ॿियनि खे बि ॾस ॾियो त डॉक्टर साहिबु आउं बि ईअं ई ॾस ॾींदो आहियां भई अचो तव्हां डॉक्टर साहिब वटां इलाज करायो
4: साईं असांजो मैसेज इहो आहे त माण्हू जेके आहिनि अॼुकल्ह अंग्रेज़ी दवाऊं था इस्तेमालु कनि यकीन कयो कुझु बि कोन्हे कोन में का शइ बि न आहे ऐं हे जेको होम्योपैथिक जी दवा आहे इन में न को नुक़सानु आहे न कंहिं शइ जो तपु आहे कुझु बि न आहे ऐं सभु सभु दवाऊं स्पेशल बाक़ाइदा ग़रीब आवाम लाइ को अलाह जी तरफ़ जो तोहफ़ो थियलु आहे असांजे लाइ
0: बिल्कुलु ईअं ई
4: आहे तोहफ़ो तोहफ़ो असांखे मिलियो अलाह असांजी उमिरि डॉक्टर साहिब खे ॾिए
0: साईं आहे रहमतुल्ला आमर साहब दरगाह पीर वसण खां अचे थो त आउं 2 महीना पहिरियां डॉक्टर साहिब खां दुआ वठी वियोसि चेल जे सूर जी जेके डॉक्टर साहिब वारे ढकण आहे जेके ॿ ढक आहिनि उहा बि न पियो चढ़ी सघां पर अलाह ताला जे हुकुम सां मूं 15 ॾींहं डॉक्टर साहिब जी दवा वरिती 15 ॾींहं उहो उन खां पोइ मूंखे वरी सूरु नाहे पियो तंहिंजे करे चयो मां तव्हां ॿियनि खे जेको आहे सो माना कहिड़ो पैगाम ॾियणु चाहींदो त डॉक्टर साईं जो इहो ई पैगाम हुयो जेको तव्हां ॿुधो दोस्तनि
2: माशाल्लाह ज़बरदस्त
0: इन बारे में तव्हां छा चवंदो जो असांखे ख़ुशी थींदी आहे जीअं मस्तोई साहिब जी मूंखे यकीन बेनता ख़ुशी थी आहे आमर साहिब जी
2: बेशक
0: जेकॾहिं खे शिफ़ा मिले थी वरी आउं चवंदो पाण जी एफ एम ते ॿुधाइनि न उहा वधीक हिकिड़ो बहितरु हूंदो आहे
2: بالکل اساں کے بھی حد کا ودیق خوشی تھی ہے بالکل کال ریسیو کیو در لاگی تو
0: ہاں جی ایک بیو کالر لائن تے موجود ہے 0301 9198 151. السلام علیکم.
5: وعلیکم السلام. محترم جناب کیڑو والا امید آیا واہ خیر تھا انہاں جتے بندہ آباد ہونا اما ماما دین کے اندر مخادمہ ہے کھڑی میرے واہ خیر واہ
0: ہاں جی
5: ماں یار ریکویسٹ کرنم تے جو سو مجھے وزن ودی چکو آیا ہے جو سو مکے گیس تھی یا یا کوئی مسئلہ تھا
0: وزن جی ڈاکٹر صاحب ہی ادو جو سو من چی تو ایک تو سو اکھن کا
2: ویٹ ودی وجن جا خور سارا اسباب ہوندا ہے ایک تو سو یعنی سو ایکڑو کہیں جو آفیشلی ورک ہوں گھنو زیادہ ویہن جو ٹائم ہوں کہیں ہیریڈیٹی میں ہوں یا کہیں جو کو ڈزیز تھائرائڈ گلینڈ کہیں ودی ویسے جن کے بھی یہ مسئلہ سو ان کے سو ان الگ الگ سچویشنس ہوں سو ان کے دوست کے یہ مشورہ ڈیندی تو بہتر یہ ہے تو روبرو ڈیکھارن تو سو استعمال کر سکتا فی الحال سو سڑب یا تر پچ چاور وغیرہ یا مٹھان وغیرہ بالکل سو ترک کر چڑنا ہے ان کا سو پودینا شربت شہر میں وہاں ملی ہے یا جیرو جان سو سونف روزانہ رات جو کاڑے چمچی چمچی صبح جو جو کاڑو پین ان شاء اللہ تعالیٰ ان سے بھی کافی فرق ہو جائے.
0: پروگرام ہے صحت جی گال جی مہراپور ایف ایم 94 جو آواز 0301 9198 151 ایک کالر لائن تے موجود. السلام علیکم.
6: وعلیکم السلام سر چالا بابا
0: دعا الحمدللہ کیر صاحب جو گلائے مجھے سائیں بالا دی صاحب ٹھیک آئیو چھا پوچھن دا مجھے سائیں ڈاکٹر صاحب کا
6: سارا سائیں دزی جا مسئلہ کٹی فیکٹری میں دزی تھی بڑے
0: اچھا منہ دزی تھی تھی الرجی ہے تاں کہ الرجی ہوندی بہت تاں کہ تھوڑی گھنی گال منہ مٹی وغیرہ تھی دزی تو تاں کہ زکام نکم پانی ہلندو ہوندو
6: جی سر جی منہ
0: گلو وٹ جی ویندو سا جی تکلیف تھیندی ہوندی
6: جی جی سر
0: صحیح صحیح گلے میں خارش رہندی ہوندی
6: جی سر او منہ
0: بہتر روبرو ڈیکھارے ونجو وہ بہتر علاج موجود ہے ڈاکٹر صاحب وٹ ان شاء اللہ لاگی تو جی علاج کرو تو ایف ایم بدھنا ہوں سائیں جی ہوئے عامر صاحب گال کئی تو آؤں بجی بجی بیٹھو ہوس ڈاکٹر وٹ آؤں ایک دفعہ صرف دوا وٹھی ویو ڈاکٹر صاحب کا 15 دن دوا استعمال کیا مجھے وی چیل میں سور نہ پی جی مستوئی صاحب کنڈیارے کا کال کئی تو مانا وہ ٹھیک تھی ان کے رزلٹ ملو تو ڈسو اللہ تعالیٰ ذات شفا دین والی ہے تو ایک دفعہ روبرو ڈیکھارے ونجو تو اجا بہتر تھی جو تاج مسئلہ بدھاؤ تھا ٹھیک ہے با مہربانی جی ڈاکٹر صاحب
2: بالکل سر الرجی جا مسائل تمام گھنا ہوندا ہے نا الرجی میں ہی تھینا جو جن کے بھی الرجی رہندی ہے تو جی لابارن جی موسم ہوندی ہے یا فٹن جی سیزن ہوندی ہے ان جی جے سنی جی کتب ہوندی ہے
0: الرجی ہے وتی تھی فیکٹری کا
2: فیکٹری کا تو سنی کتب جی کی ہے سو جدے ساہ جی نالے میں پھاسندی ہے تو ان میں تکلیف تھی ویندی ہے تو ان جو بہترین علاج اسا وٹ ہومیوپیتھک میں تمام موجود ہوں بہترین علاج موجود ہے لیکن تھیندو یہ ہے جو اسا وٹ جدے بھی اڑے قسم جی تکلیف تھی تھی تو گھنا ونی نیبولائز کرائنا ہے یا جو ہے سو انجیکشنز کرائنا ہے جے کہ اسٹیرائڈز ہوندا ہے نا وہ پو تکلیف تے انن میں وہ مبتلا رہندا ہے کدی بھی انن کے افاق نہ تھیندو ہے صرف عارضی طور تے جو اسا فرق پوندو ہے لیکن اسا وٹ ہومیوپیتھک میں ریگولر علاج کرن سان کے جڑ کا وٹی مرض جو خاتمہ تھیندو جے کہ تو چاہے تو مرض جو جڑ کا خاتمہ تھی
0: السلام علیکم.
5: وعلیکم السلام محترم جناب اساں جی ریکویسٹ ہوئی پہ رہا بھی تاں کہ کال ہوئی ماں دن تو گلا کال کئی ہوئی डॉक्टर साहब कुछ मोटा पे हवाले जीरो सौंफ जान शरबत बुधाई इनके डबलिंग में ब दफा चाहे वे दफा
0: शरबत शरबत शरबत पौधी न शरबत पौधी न ठीक है तो के नंबर नंबर याद है ना जने तो स्टोर ते वनी है के न उन टाइम कॉल करे डॉक्टर साहब को पूछियो जन डॉक्टर साहब तो के बुधाइंदो ठीक है शरबत पौदीना ठीक है मेहरबानी को मसलो ही ना मुजा सजन साईं मेहरबानी ठीक है तो थैंक यू वेलकम प्रोग्राम है से जी गाल जी मेहरापुर एफएम 94 जो ही आवाज जवान जे समातुन दे भजे पियो डॉक्टर साहब के बुधाइंदा हलो तो काफी एड़ा जके मरीज हन जे मिसाल अदो ठारी मीर बाबा रो होयो या काफी एड़ा दोस्त ना हन मुख्य बेन त खुशी थी जो एफ एम के मन रिजल्ट मिले तो तहबानी है एफ एम से अचो था टाइम कढ़ी कर वरी उन्होंने रिजल्ट मिले तो अल्लाह तला उन्हें शिफा दिए पो सेहत याब थन पाया यकीन जैसे अल्लाह तला शिफा दियण वाली होंगी है तदें सब कुछ होंद अल्लाह तला तरफा एक जरियो वही डॉक्टर बनबो है को भी डॉक्टर चेल के सूर के भजी भजी बिठोस पर मुख्य एतो टाइम दवा इस्तेमाल न कई
2: बिल्कुल
0: मुख्तसर टाइम पीरियड है ना
2: बिल्कुल सही था
0: सूर छो
2: एतो जरूर चंदो सजे असो जो भी असा पेशेंट्स दोस्त हजरात जिनके अफाको थे तो असे प्रोग्राम के तवसुस से क्लिनिक की तवसुस से सजो ग्रेडिट जीए मोर जीए मेरापुर एफ एम खी वे तो जो उन आवाज से जो असा दोस्त बुधन था उ मुखातिब थन था उ असि क्लिनिक अचन था उन दवा वी वन था उन रिलीफ मिले तो वरी बे दोस्त के बुधन था यह एकड़ी चेन है ये इन जरिए अवेयरनेस थे थी पेशेंट अचन था असा बेहद खुशी थी है पा भी असा चवंदा पेशेंट्स के फीडबैक जरूर डींदा कर एकड़ा उ दोस्त जिनके फर्क पव है उसा रूबरू क्लिनिक उतने असो पा व्यूज रिकॉर्ड कराए वा दोस्त जो अवं दिठो खुद जिनके अवं सुणो ना असा सुणू इतने लाइव एफ एम से जो है सो अची कर ये सिर्फ अवेयरनेस एक बेहतर है ये इन जो फीडबैक दियन था इन सा यो फर्क पे तो जो दिसो जी बिया मर अड़न मर्जन में मुबतला पुराण मर्जन में जिनके अजा तई अवेयरनेस ना होम्योपैथिक के बारे में एतरी जान ना है या एतरो उन वाकिफ़ ना मेडिसिन्स का इलाज का तो उन्होंने लाइड़ो किस्म जो सबक है या उन्होंने लाइ एक रस्तो है तवा कड़े भी मर्ज में चाहे दह साल वी साल मर्ज में मुबतला आवे कें फर्क नो पे तो अवं होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अवं शहर मेरापुर में मौजूद है अवं उत हफ्ते जहाँ छह ढी मौजूद हूँ सिर्फ़ अंगारे जो ढी क्लिनिक बंद हूँ अवं यो कॉन्टेक्ट नंबर असो जो है 24 कलाक खुलल हों अवं राबो करो बिल्कुल पहुंची सो
0: 0301-9698-151 0301-9698-151 जिते कराची इस्लामाबाद जो मशहूर डॉक्टर होम्योपैथिक डॉक्टर मंजूर हुसैन मेमन साहब सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज अस्पताल नवाबशाह MADHM सिंध RHMP इस्लामाबाद पाकिस्तान होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन मुख्तलिफ़ बीमारियों जो माहिर डॉक्टर है का भी बीमारी ला इलाज ना है अवे गोडन जो सूर है कुंदरक जो सूर है चेल जो सूर है अद मथे जो सूर है नजर की कमजोरी है कन वहे तो कन जो सूर है दिल जो मर्ज है दिल जहा मर्ज है खंघ है टीबी है मादे जो सूर है मादे की अल्सर है जी अव खाओ था उल्टी कर कढ़ो था तिरी अवी वही वही है जिगर हेपेटाइटिस बी है सी है गुर्दन जो इन्फेक्शन है गुर्दन में अवे जख्म है गुर्दन में पथरियो हैं जेरे में जख्म है चेहरे जो रंग सावरो है चेहरे की खारिश है फट है फुरनियो हैं बारन जो कद नो वधे औरतन में वजन वधी वो है जिनको वजन नो वधे यानी कि मोटापे जो शिकार हैं औरतन ए मर्दन के पोषिदा बीमारियों यानी सभी बीमारियों को डॉक्टर साहब कामयाब इलाज कन था प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमन साहब होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन इस्लामाबाद पाकिस्तान जो मशहूर और मारूफ डॉक्टर हाँ अवे शहर मेहरापुर में मौजूद है जर्मन होम्योपैथिक क्लिनिक सामू वधन पोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर शहर में मरीजन जो इलाज कन्दा है हर अरबा खमीस जुम्मो चंचर आचर ए सूमर से डॉक्टर साहब हर جمعہ چھنچر آچر تے چیک اپ فیس بالکل فری ہے، بالکل مفت ہے جرمن ہومیوپیتھک وارن جے تھرو جرمن ہومیوپیتھک کرے ڈاکٹر صاحب جی کی فرنچائز ہے جرمن وارن جی ڈاکٹر صاحب جرمنی ملک میں بدھو ہوں جرمنی دنیا جو بڑو مشہور معروف ملک ہے دنیا لیول تے ایک خاص طور تے جرمن جی ہے ہومیوپیتھک جی ٹریٹمنٹ ہے ان میں مشہور ہے پوری دنیا میں ایک نالو ہے جی میڈیسن ہیں جرمنی جو ڈاکٹر صاحب جرمنی جو میڈیسن استعمال کن تھا ڈسو فارن جو دواؤں جدید باہری ملکن جو دواؤں استعمال تھن تھی ان جو ایک رزلٹ پہنجو ہے یعنی جرمن جو دواؤں ڈاکٹر صاحب استعمال کندا ہیں یقینا اللہ تعالیٰ کی ذات شفا دین والی ہے تو اسانے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا 0301-196-8051 تم اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-8051 تے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشین پروفیسر ڈاکٹر منظور حسین میمن صاحب پتے کی پتھری جکا ہے اکثر کرے چوندو آیاں تے ڈاکٹر صاحب وٹ لا علاج تھی کرے بھی مریض ڈاکٹر صاحب وٹ اچن تھا پتے جکڑے تواں ایلیوپیتھک میں انگریزی دوان میں ویندا تو اتے پتو آپریشن کرے کڈی چھڑیندا تو بھائی ان جو کو بھی علاج کونے پر نہ ان جو بھی علاج موجود ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے اللہ تعالیٰ کے حکم سے پتے کی پتھری جذب تھی ونے تھی تکلیف جکی کو سور ختم چوکے آخر میں پانچ پیو صرف بچو کچھ مختصر جان دن بدھندڑ کے تو بہتر ہے یا وی کو پیغام دین چاہیے ایک دفعہ وہاں ریپیٹ کرا تو مہربانی تھی پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اسی ڈاکٹر صاحب شامل کرتا ہلوں تھا کالر دسوں کتنا جو ہوں
7: السلام علیکم وعلیکم السلام سر کیا حال ہے خوش ہو کیرا
0: دعا ہے الحمدللہ کیر بھی گلائے
7: سر متھے میں سو تو پے دے دی ٹرین تے ٹرین منا ہرو بھرو نی پے تو چاجے کرے
0: کتھوں دا گلائیو
7: اسا جاوری دو گلائے ہن او جا والی مدد جاوری
0: علی مدد جاوری جاوری متھے میں سور ہرو بھرو کون تو پے ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھندو ہوندے یا متھے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی ادھ متھے میں زور دو پئی یا سجے متھے میں زور دو پئی